0: हाँ जी जनाब, वन वन इंटरनेशनल है जी। 12:51 है कि भी आपके साथ है, एक घंटे का साथ बाकी है। कॉलर मेरे साथ है, कौन है, कहाँ से है जी? हेलो हेलो, अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
0: सर क्या हाल हैं?
1: अल्हम्दुलिल्लाह, अल्लाह का बड़ा एहसान है। आप खैरियत से हैं?
0: मैं बिल्कुल ठीक हूँ, और अब मैं बिल्कुल भी नहीं भूलूंगा, पता है क्या
1: जी?
0: आपका नाम
1: क्यों?
0: बस मैं नहीं
1: भूलूंगा,
0: याद कर लिया मैंने आपको।
1: अच्छा, मैं पता है क्या कहने वाला था
0: जी? जी
1: मैं ये कहने वाला था कि कोई भी कॉलर आए तो जरूर अपना नाम बताएं, क्योंकि ये तकरीबन मेरा हाल प्रोसीजर होता है ना, ये कॉल
0: हाँ,
1: करने का
0: ये जरूरी
1: कॉल करने वाला आदमी जो है वो अपना नाम जरूर बताए।
0: पता नहीं क्यों क्यों क्या नहीं, सब क्यों इम्तिहान लेते हैं लोग मेरा।
1: हाँ,
0: अच्छा जी, मुझे पहचानिए, मैं कौन हूँ, मुझे पहचानिए। अब मैं क्या बताऊँ, मैं अब क्या बताऊँ, दिल के हाल क्यों पूछते हो?
1: जी जी, ये वाकई इसमें सही बात है कि आरजे का इम्तिहान लेने वाली बात है।
0: हाँ,
1: और आप नाम
0: और पता
1: बताएं।
0: है इम्तिहान देना ना क्या नहीं सब, मुझे हमेशा से बुरा लगा है। मैं हमेशा सोचता था यार ये इम्तिहान ना होता ना जिंदगी में तो कमाल होता है ना, लेकिन जिंदगी नाम ही इम्तिहान का है।
1: ये तो बात है ऐसी है।
0: तो अब आपका नाम मैं नहीं भूलूंगा क्या
1: नहीं
0: सब।
1: नहीं, आप मैंने कभी आपसे याद बताया, मैंने कभी कहा कि मैं आप पहचाने?
0: हाँ नहीं, आपने ऐसा
1: इतना अर्सा हो गया कॉल करते हुए।
0: हाँ,
1: आप पहचान जाए तो बेहतर, नहीं तो मैं नाम बता देता हूँ।
0: मैंने कुछ अरसा अपने ना कुछ अरसा अपनी बचत निकालने के लिए आपको मोहतरम कहना शुरू कर दिया था।
1: हाँ,
0: है ना?
1: तो मैं समझ गया था कि आप इसीलिए कह रहे हैं कि आप नहीं डिसाइड कर पा रहे हैं कि हमीद गुल हैं या क्यारी साहब हैं।
0: हाँ, लेकिन अब मैं आपको पहचान गया हूँ। अब मैं आपको पहचान गया हूँ, अब मैं आपका नाम ले लिया करूंगा क्यारी साहब, क्योंकि आपको मैंने दिल के ना
1: नाम भी लेंगे तो मैं जरूर
0: आपको मैंने दिल के ना खास पन्ने पे लिख लिया है।
1: ये आपकी मोहब्बत है, ये आपका प्यार है, यकीन जानिए आपका प्यार है। और ये इसकी वजह, ये प्यार ने मुझे ये भी खींच लाया कि मैंने, मुझे तो पता ही नहीं था कि मंडे को भी आपका प्रोग्राम होता है।
0: अच्छा,
1: अभी याद देखें क्या पता कितने अर्से से आप कर रहे हैं मंडे वाला प्रोग्राम?
0: अभी मेरे आई थिंक सो मंडे वाले 3 प्रोग्राम हो चुके हैं, 4 हुए हैं कि 3 हुए, 4 हुए आई थिंक सो।
1: हाँ, लेकिन मुझे नहीं पता था। देखें प्रोग्राम करते हैं ना, वो बताते हैं कि 8 बजे मेरा फलाना प्रोग्राम है, 8 बजे मेरा हफ्ते का है और इस तरह। लेकिन आपने कभी जिक्र नहीं किया कभी मेरा हाल है। कल मैंने सुना आपसे,
0: अच्छा
1: जुमे वाले दिन के मंडे को, तो मैंने कहा मंडे को दिन को है रात को है, अब ये नहीं पता कि कौन सा है। तो आज दिन भर फिर मैं तलाश करता रहा कि कभी आएंगे केबी साहब, लेकिन अब आखिरी चांस।
0: अच्छा कैनी साहब, मैं बताता हूँ, लेकिन कम बताता हूँ, और उस कम बताने की एक वजह होती है। वजह ये होती है कि मेरे ना इस कैरियर के अंदर, जितना भी मेरा 14 साल का रेडियो का कैरियर है, और इसके अंदर मैंने एक चीज़ नोट की है और एक चीज़ मैंने समझी है कि बाज़ औक़ात ऐसा होता है ना कि जो हमारे सुनने वाले लोग होते हैं, मेरे लिए तो मेरे दिल के बहुत ख़ास होते हैं, और यकीन जानिए कि हर आरजे के लिए ही ख़ास होते हैं, लेकिन बाज़ औक़ात शायद हमारे कुछ दोस्त जो है ना वो इसको ये समझने लग जाते हैं कि शायद के विदाउट अस देयर इज़ नथिंग हैपन इन दिस वर्ल्ड। शायद वो हम सभी समझते हैं, मैं भी समझता हूँ कुछ चीज़ों में कि मेरे बगैर ये मुमकिन नहीं है या किसी और के बगैर भी मुमकिन नहीं है। तो फिर मुझे लगता है कि यार जिसका दिल करता है वो उसको सुनना चाहिए, और जिसका दिल नहीं करता उसके ऊपर कोई ज़बरदस्ती नहीं है कि उसको मैं कहूँ नहीं नहीं तुम मुझे फ़लाँ दिन भी सुनना,
1: तुम
0: मुझे
1: फ़लाँ
0: दिन भी सुनना।
1: वो तो स्केड्यूल बताना कोई बुरी बात नहीं है।
0: हाँ हाँ,
1: लेकिन यह है कि ये तो नहीं होता कि ज़बरदस्ती तो कोई नहीं सुनता है, लेकिन यह है कि
0: नहीं, कुछ दोस्तों को लगता है, शायद कुछ दोस्तों को लगता है कि भाई नहीं भाई हम तो बड़ा बड़ा कमाल करते हैं हमें।
1: अच्छा देखिए ना केवी साहब, के कितने आरजी आए, कितने गए, कितने कॉलर आए, कितने
0: जी, जी जी जी जी जी दुनिया में,
1: यानी अंदाजा ही नहीं लगा सकते
0: जी जी जी जी।
1: तो बल्कि कुछ अच्छे जो आरजे थे उनको लोग याद भी करते हैं
0: जी,
1: अच्छे कॉलरों को भी आरजे याद करते हैं
0: जी जी,
1: तो ये याद रह जाती है। बाकी यहाँ तो आना जाना लगा रहता है, आपको
0: जी,
1: पता है
0: जी जी जी जी,
1: आते हैं तो जाते हैं लोग
0: जी जी। इस दुनिया में क्या सब, इस दुनिया में लोग, हाँ कुछ दुनिया में लोग आते हैं और चले जाते हैं, अपना अपना हिस्सा अदा करके चले जाते हैं।
1: बिल्कुल ऐसे ही,
0: आपने और मैंने भी चले जाना है।
1: बेशक बेशक, इसमें कोई शक नहीं है
0: जी। तो कहीं साहब क्या लेके आए हैं हमें बताने के लिए आज आप?
1: आपने میرا حال ہے وہ بتا رہے تھے کچھ بات کر رہے تھے, پتا نہیں میرے خیال سے بڑھاپا بھی آ گیا نا.
0: میں آج یہ کہہ رہا تھا کہ آپ کی تو خیر عمر اب ہو گئی ہے مشورہ دینے والی نا, اور آپ سے مشورہ لینا بھی چاہیے ویسے, کیونکہ آپ کا ایک تجربہ ہے, ایک عمر کا ایک قصہ آپ نے بتایا ہے. ویسے آپ کی زندگی میں کوئی, آپ کی جوانی میں بچپن میں کوئی ایسا رہا ہو جس نے آپ کو زندگی میں مشورہ دیا اور اتنے مشورے آپ کو دیتا تھا کہ آپ اس سے ریٹیٹ ہو جاتے, یار بھائی بس کر دے بھائی نہیں چاہیے تیرا مشورہ, ایسا کوئی تھا؟
1: ایک دوست تھے میرے اس طرح کے, وہ باسونی سے تھے, تو بے شک میں انہیں یہ سمجھو کہ ہو سکتا مجھ سے زیادہ سمجھدار ہوں گے, باتیں کرتے رہتے تھے, لیکن یہ ہے کہ میری اپنی یہ ہے کہ میں اسی بات پہ عمل کرتا تھا جو مجھے ٹھیک لگتی تھی یا اچھی لگتی تھی. میں نے کسی, ٹھیک ہے مشورہ اگر کسی نے دیا ہے تو اگر وہ مجھے اچھا لگا تو میں نے اسے اڈاپٹ کر لیا, نہیں تو پھر میں نہیں. یہ نہیں کہ ضروری نہیں کہ, اور کسی نے اتنا اصرار بھی نہیں کیا کہ میں نہیں یہ کام تم کرو یہ کام تم کرو, لیکن یہ کچھ مشوروں سے ایسے ہے کہ مجھے فائدہ بھی بہت ہوا, ہو سکتا ہے میں وہ نہ عمل کرتا تو نقصان ہوتا. اس طرح دیکھ لیں جج ہو جاتا ہے کہ بھائی کوئی آدمی اگر مشورہ, لیکن ایک بسونی قسم کے لوگ ہوتے جو یہی اسی ان کا کام یہی ہوتا ہے, برے لگتے, وہ برے لگتے ہیں.
0: ہاں بہت باتیں نہیں کرنی چاہیے ویسے نا کہیں صاحب, ہے نا, بہت زیادہ باتیں کر رہا ہوں نا, مجھے احساس ہوا ہے کہ پچھلے کچھ عرصے میں کہ ایک کچھ لوگوں سے میری ملاقات ہوئی پچھلے کوئی دو چار سالوں میں, کہ جن سے میں نے سیکھا کہ یار آپ کو نا بہت کم بات کرنی چاہیے اور اتنی بات کرنی چاہیے جو با اثر ہو,
1: اور
0: با اثر گفتگو
1: کرنی چاہیے, با معنی جو اثر رکھتی
0: ہے. جی جی جی جی سو آپ سے زیادہ چاہیں پھر اب؟
1: بہت شکریہ جی, بہت شکریہ آپ نے قیمتی وقت عطا فرمایا,
0: تھینک یو کیانی صاحب, بہت شکریہ. اختلاف رائے رکھنا جی بہت اچھی بات ہے, اختلاف رائے رکھنا چاہیے اور اختلاف رائے کا احترام بھی کرنا چاہیے, لیکن اپنی رائے کو کسی دوسرے کے اوپر مسلط کر دینا یہ اچھی بات نہیں ہے, اور یہ کہنا کہ جو میں کہہ رہا ہوں نا بس یہ درست ہے یہ غلط بات ہے. چاہے کہ آپ ٹھیک بھی ہیں اور آپ کسی کو کہیں کہ بھائی اس کو تسلیم کرو, وہ سامنے والا اگر اس کو تسلیم نہیں کرنا چاہتا تو لیٹ اٹ بی, اس کو کرنے دیجئے جو وہ کر رہا ہے. آپ کا فرض صرف اتنا تھا کہ آپ نے کہہ دیا کہ ایسا ہونا چاہیے, اب اس بات کا فیصلہ کرنا کہ یہ اس نے کرنا ہے یا نہیں کرنا یہ اس کا دائرہ اختیار ہے, آپ کا نہیں ہے. بعض اوقات ہم دوسروں کی زندگیوں میں اتنا انوالو ہو جاتے ہیں یا اتنا کچھ کرنا شروع کر دیتے ہیں کہ ان کی زندگیوں کو جیرن کر دیتا ہے. جیسے کہ میں اگر کہوں تو نئی نویلی جو دلہنیں ہوتی ہیں جن کی شادیاں ہو کے وہ کسی گھر میں جاتی ہیں, تو ان کی زندگیوں کو اس طرح سے ٹریک کے اوپر لانے کی کوشش کی جاتی ہے یا اس طرح سے ان کو چلانے کی کوشش کی جاتی ہے کہ بس اسی طرح سے ہی ہوگا, ہمارے گھر میں ایسا ہوتا ہے تو بس ایسے ہی ہوگا. ایسا ہونا چاہیے کہ کچھ باتیں آپ کی ہونی چاہیے, کچھ باتیں اس کی ہونی چاہیے, اس کو وقت دینا چاہیے کہ وہ اپنا جو اس کا مشاہدہ ہے یا اپنا اس کا تجربہ ہے یا جس کا اپنی بیک لائف ہے اس سے ان چیزوں کو سمجھ سکے, ان کو ابزارب کر سکے. لیکن ہم پتہ نہیں کیوں اپنی رائے کو دوسروں پر مسلط کرنے کا شوق ہوتا ہے ہمیں, یا دوسروں کو اگر ہم کوئی مشورہ دیتے ہیں تو اس مشورے کے اوپر بھی ہم اتنا زیادہ فورسڈ کرتے ہیں دوسروں کو کہ بھائی تم نے یہ ماننا ہے, تم نے یہ کرنا ہے بھائی, اس کے بغیر تو بس ممکن نہیں ہے, دنیا ایسی کی ویسی ہو جانی ہے, اور اس کے اوپر بس ہمارا ایک ہی سٹانس ہوتا ہے کہ اسی کو ہی مانا جائے, یہ غلط بات ہے. السلام علیکم جی.
2: وعلیکم السلام ورحمۃ اللہ.
0: جی سر کیا حال ہیں؟ امیر گل صاحب
2: امیر گل عرض کر رہا ہوں سر, اور دلی سے آپ
0: جی
2: ٹھیک ہیں؟ خیریت سے ہیں؟
0: بالکل ٹھیک ٹھاک امیر گل صاحب, آپ بتائیے.
2: الحمدللہ.
0: آج تو آگے پیچھے کیانی صاحب, امیر گل صاحب کیا چکر ہے؟
2: یہ پیچھے آپ اتفاق کر لیں,
0: آئے حسن اتفاق, کیا خوبصورت اتفاق ہے.
2: آپ ٹھیک ہیں؟ خیریت سے ہیں؟
0: میں بالکل ٹھیک ہوں, بالکل اللہ کے کرم.
2: میں تمہید کے طور پہ اس کے بعد ایک واقعہ سناتا ہوں آپ کو, مختصر تھا
0: جی.
2: تمہید کے طور پہ شعر سناتے ہیں آپ
0: جی.
2: وہ شاہ رخ عبیر نے کہا تھا کہ یہ آپ کے پروگرام کو تھوڑا سا بڑھاوا دینے کے لیے
0: جی,
2: کہ بس سناتے ہو فیصلہ اپنا, بس سناتے ہو فیصلہ اپنا, تم کبھی مشورہ نہیں کرتے.
0: آہ واہ, بس سناتے ہو تم فیصلہ اپنا, کیا تم مشورہ نہیں کرتے؟
2: نہیں آپ نے غلط کر دیا, بس سناتے ہو فیصلہ اپنا, तुम कभी मशवरा नहीं करते।
0: अच्छा जी, ठीक हो गया सर।
2: मशवरा अमानत है, कर लेना चाहिए, लेकिन उसे करना चाहिए जो इसका अहल हो।
0: सही।
2: वो दो अजनबी लोग मिले आपस में
0: जी,
2: उनकी दोस्ती होगी
0: जी,
2: एक का बेटा था एक की बेटी थी
0: जी,
2: तो उसने कहा, उसके बेटे से मिला, उसने कहा यार वो ये मुझे बड़ा शरीफ आदमी लगता है, तो उसने कहा कि दोस्ती को रिश्तेदारी में ना बदलने। उसने कहा मैं घर मशवरा करके तो आपको बता दूंगा। तो वो घर आया तो उसके हमसाये में, उसने हमसाये से कहा कि यार ये मेरा दोस्त बना है कुछ अरसे से, फिर मैं इसकी फैमिली को नहीं जानता, जरा मालूम तो करो ना इसकी फैमिली क्या है। तो उसने कहा आप मुझे कुछ थोड़ा टाइम दे। उसने कहा हाँ ठीक है टाइम ले लें आप। तो एक कुछ 15-20 दिन या महीना गुजरा होगा, तो उसने उसको वो न्योता भेजा कि यार इसको, उसने मशवरे को कहा था ना कि इस बंदे का पता करो, तो उसी बंदे ने किसी बंदे को न्योता भेजा कि यार मेरे बेटे की शादी है तुम आना। उसने कहा अच्छा। वो जब गया तो वही शख्स था जिसके बारे में उसने इसको मुकर्रर किया था कि तुमने पूछना है।
0: सही।
2: तो कभी कभी बड़ा महंगा पड़ जाता है।
0: ये बातें हैं, वैसे ये आजकल के दौर में भी बड़ी हैं। अमित गुल साहब,
2: वो किसी उस्ताद का शेर है कि रास पहुंचे हमारे घरों तक, अनवार देवबंदी का शेर है, रास पहुंचे हमारे घरों तक, मशवरा कर लिया था अपनों से।
0: हाय हाय हाय हाय, थैंक यू।
2: जी जी
0: जी जी,
2: क्या कह रहे हैं सर?
0: मैं कह रहा हूँ कमाल बोला सर आपने।
2: हाँ, वो जाते जाते आपकी नजर में बड़ा खूबसूरत शेर कर रहा हूँ, ये तमाम समातों की नजर
0: जी सर,
2: अपने उस्ताद अनवर सलीम साहब का एक शेर है
0: जी सर,
2: आप ये शायद ये रह जाए बात आपको याद के, ये मेरा मशवरा भी है, ये मेरा तजुर्बा भी है। परम साहब
0: जी जी सुन रहा हूँ, ये मेरा मशवरा भी है, ये मेरा
2: तजुर्बा भी है,
0: तजुर्बा भी है,
2: ये मेरा मशवरा भी है, ये मेरा तजुर्बा भी है, मोहब्बत करने वाला आदमी तन्हा नहीं है।
0: हाँ, कमाल सर, कमाल, बहुत शुक्रिया सर, बहुत शुक्रिया, अपना ख्याल रखें।
2: थैंक यू,
0: अस्सलाम वालेकुम।